0: फिर उससे कहा गया कि महल में चलिए। जब उसने उसके फर्श को देखा तो उसे पानी का हौज समझा और कपड़ा उठाकर अपनी पिंडलियां खोल दी। सुलेमान ने कहा, यह ऐसा महल है जिसके नीचे भी शीशे जड़े हुए हैं। वो बोल उठी कि परवरदिगार, मैं अपने आप पर जुल्म करती रही थी और अब मैं सुलेमान के हाथ पर खुदाए रब्बुल आलमीन पर ईमान लाती हूँ।
1: وَلَقَدْ أَرْسَلْنَا إِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا أَنِ اعْبُدُوا اللَّهَ فَإِذَا هُمْ فَرِيقَانِ يَخْتَصِمُونَ
0: اور ہم نے سمود کی طرف ان کے بھائی صالح کو بھیجا کہ خدا کی عبادت کرو تو وہ دو فریق ہو کر آپس میں جھگڑنے لگے۔
1: قَالَ يَا قَوْمِ لِمَ تَسْتَعْجِلُونَ بِالسَّيِّئَةِ قَبْلَ الْحَسَنَةِ لَوْلَا تَسْتَغْفِرُونَ اللَّهَ لَعَلَّكُمْ تُرْحَمُونَ
0: صالح نے کہا کہ اے قوم، تم بھلائی سے پہلے برائی کے لیے کیوں جلدی کرتے ہو اور خدا سے بخشش کیوں نہیں مانگتے تاکہ تم پر رحم کیا جائے؟
1: قَالَ

0: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उतने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं। इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: ایک نیا انداز،
4: ایک نئی سوچ،
3: ایک نئی پہچان،
4: ایک نئی لگن۔
3: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان۔
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
3: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1۔
3: جب ملتی ہے لگن،
4: محنت،
3: کامیابی اور خلوص،
4: تو بنتی ہے
3: UCP کی دنیا۔
4: آپ سن رہے ہیں FM 92.6۔
3: سنتے رہیے۔

0: السلام علیکم سامعین، پروگرام منزل کے ساتھ میں ہوں آپ کا میزبان علی اشرف، اور منزل میں آپ سکسیس سٹوریز سنتے ہیں اور ایسی لوگوں سے ہم آپ کی ملاقات کرواتے ہیں جنہوں نے اپنی اپنی جو فیلڈ ہے اس کے اندر ایسا کام کیا ہوتا ہے جو اس کے ایکسپیرئنسز آپ کے لیے بڑے بینیفیشل ہیں، کیونکہ ہمیں بہت سارے اسٹوڈنٹس سن رہے ہوتے ہیں، گھر میں پیرنٹس سن رہے ہوتے ہیں، اور خاص طور پہ جو پروفیشنلز ہمارے بریک ٹائم میں نکلتے ہیں گاڑیوں میں اور وہ ہمارا جو ایف ایم 92.6 اسے ٹیون کرتے ہیں، تو ان کا اکثر ہمیں یہ ایک ریکویسٹ آتی ہے، کوسچن آتا ہے، ڈیمانڈ آتی ہے کہ آپ یونیورسٹی ہیں، یونیورسٹی کا ریڈیو ہے، جنرل پروگرام کے ساتھ ساتھ کچھ ایسے پروگرام بھی کیا کریں جس کا ڈائریکٹ امپیکٹ ہو اسٹوڈنٹ کی ویلیو ایڈیشن پہ، اور اس میں سے جو ٹاپ آف دا لائن ہمیں سب سے زیادہ کویری آتی ہے وہ یہ ہے کہ اسکالرشپ کس طرح سے حاصل کیا جائے، تو جو کیونکہ گریجویٹ اور پوسٹ گریجویٹ اسٹوڈنٹس بہت سارے یہ ڈیمانڈ کر رہے ہوتے ہیں، ان کے ساتھ ساتھ پیرنٹس کا بھی بہت بڑا کنسرن ہوتا ہے، وہ کہتے ہیں کہ گریجویشن تک تو یہاں پر بہت کوالٹی ایجوکیشن ہے، لیکن پی ایچ ڈی اور یا پھر وہ پی ایچ ڈی کرنے کے لیے، یا پھر وہ کہتے ہیں کہ ایک فوراً ایکسپوئر لینے کے لیے ایک فوراً ڈگری کی بھی بہت ضرورت ہے اور اہمیت ہے، تو اس حوالے سے ہم نے ایسے سمجھ لیں کہ ہم نے آج اسکالرشپ کے جینی کو ہم نے آج اپنے اسٹوڈیو میں دعوت دے دیا۔ اسکالرشپ نیٹ ورک کا نام آپ سب نے سنا ہوگا، جس کے دل میں بھی اسکالرشپ کی چھوٹی سی خواہش تمنا بیدار ہے وہ اسکالرشپ نیٹ ورک کا آپ کہہ لیں کہ مرید ہے، یعنی اس کو فالو کرتا ہے، تو اسکالرشپ نیٹ ورک کے روئے رواں ڈاکٹر وقار بیگ آج ہمارے ساتھ موجود ہیں۔ ڈاکٹر صاحب، ویلکم ٹو ایف ایم 92.6۔
1: جی تھینک یو سو مچ علی فار دس وارم ویلکم اور انٹروڈکشن کے لیے، اور مجھے بڑی
0: ڈاکٹر صاحب کیسا لگ رہا ہے آپ کو یو سی پی میں آ کے؟ آپ تو ویسے ہمارے ہمسائی ہیں، لیکن آپ آئے ہیں آج فارملی یہاں پہ، تو ہاؤ یو آر فیلنگ اباؤٹ؟
1: یہ بہت اچھا ایکسپیرینس ہے، میں بلکہ یہاں ابھی آپ کے اسٹوڈیو میں آیا ہوں، تو بڑا اچھا ہے، انوائرمنٹ ہے اور بڑا بہترین لگ رہا ہے، بالکل اٹس ا نائس ایکسپیرینس، اور بڑا اچھا ایکسپیرینس ہے، یو نو یو آر ناٹ گیونگ دا انٹرویو ایوری ڈے، تو بالکل یہ کا ایک بڑا
0: تھینک یو ویری مچ۔ ڈاکٹر صاحب، ہم اسکالرشپ کیسے لینا ہے، اسکالرشپ ملتے ہیں نہیں ملتے، اسکالرشپ کی فیلڈس کیا ہیں، ان کے اوپر تو ہم بہت بات کریں گے، سارا پروگرام ہم بات کرتے رہیں گے۔ آپ بتائیں تھوڑا اپنے بارے میں کہ کہاں کے آپ بیسکلی رہنے والے ہیں، ابتدائی تعلیم آپ نے کہاں پہ حاصل کی؟
1: جی بالکل، جیسا کہ آپ نے انٹروڈکشن کرا، میرا نام وقار بیگ ہے، اور لوگ مجھے زیادہ تر جو ہمارا گروپ ہے فیس بک پر اسکالرشپ نیٹ ورک، اس کے حوالے سے جانتے ہیں۔
0: جی
1: میں نے ملتان میں بالکل میں پیدا ہوا اور وہیں میری تعلیم ہے، کالج سے، ملتان گورنمنٹ کالج سے، اور اس کے بعد الیکٹریکل انجینئرنگ کی بہاؤدین زکی یونیورسٹی سے، پھر اس کے بعد کچھ عرصہ ادھر ادھر جابس کی، اور پھر وہ بھی زمانہ دیکھا جاب لیسنیس کا بھی، اور سم آف دا کی انڈیکیٹر تھا فار دس تھنگ کہ میں یہ کام اسٹارٹ کروں، اور پھر اس کے بعد اسکالرشپ ملا، میں ساؤتھ کوریا گیا، وہاں سے میں نے ماسٹرس کیا، اور اس کے بعد آگے پی ایچ ڈی کی اپرچونیٹی ملی مجھے یورپ میں فرام ہالینڈ اور اٹلی سے، اور اس کے بعد آج کل میں سرو کر رہا ہوں فاسٹ فیصل آباد میں ایز این اسسٹنٹ پروفیسر ان الیکٹریکل انجینئرنگ ڈپارٹمنٹ، اور اس کے علاوہ میں سرو کرتا ہوں پاکستانی اسٹوڈنٹس کو، بچوں کو اسکالرشپس کے لیے۔
0: جی جیسا کہ میں نے بھی اپنے انٹرو میں بتایا اور آپ نے بھی بتایا کہ اسکالرشپ نیٹ ورک کی آپ کی پہچان بن گئی، آپ بہت سارے کام کرتے ہیں، آپ پروفیشنل ٹیچر بھی ہیں، اور آپ اس کے علاوہ آپ کی اپنی جو فیلڈ ہے الیکٹریکل انجینئرنگ اس میں بھی آپ کی سروسز ہوں گی، لیکن اسکالرشپ نیٹ ورک ایک ایسا کام ہے جو کہ کمیونٹی سروس ہے اور بہت سارے لوگ اس سے مستفید بھی ہوئے ہیں، تو یہ بتائیں کہ آپ ایک دن رات کو سوئے اور صبح اٹھ کے خیال آیا کہ اسکالرشپ کا کچھ کرنا چاہیے، ایسے اسکالرشپ نیٹ ورک بنا، اسکالرشپ نیٹ ورک بننے کی کہانی کیا ہے؟
1: بالکل جی، اس طرح تو نہیں ہے کہ رات کو سوئے اور ایک دم خواب آیا، آبویسلی یہ جو بڑے پروجیکٹس ہوتے ہیں ان کے لیے کافی ٹائم لگتا ہے، یہ اسی طرح تھا کہ
0: اچھا خواب دیکھنے پڑتے ہیں کہ نہیں؟
1: خواب تو آتے ہیں لیکن عمل ضرور کرنا پڑتا ہے،
0: ویسے ہمارے جو سامعین ہیں زیادہ تر کہتے ہیں کہ خواب دیکھتے رہے ہم، شاید عمل جو ہے وہ خود بخود شرمندہ تعبیر خود ہو جائے گا۔
1: بالکل، یہ آپ میرا ایک جو کوشچن اسٹوڈنٹس کو ہوتا ہے اس کا بھی جواب دے رہے ہیں، جو پوچھتے ہیں کہ اسکالرشپ مل جائے گا، تو میں انہیں کہتا ہوں خواب نہ دیکھیں عمل ضرور کریں، تو تھوڑا ارلی میں نے آنسر کر دیا اس سوال کا، لیکن بالکل جی کام ہم بڑے عرصے سے کر رہے تھے، میں اسپیشلی یاہو گروپ सबसे
0: क्या आपका, हाँ सॉरी यही पूछना मैं चाह रहा था कि क्या वो पहले स्टेप्स थे जिसने स्कॉलरशिप नेटवर्क की आज की शक्ल हमारे सामने लेके आए?
1: जी मैं भी उसी तरह, जिस तरह मैं ये तो नहीं कहूँगा मैं बहुत ज़्यादा एजेड हूँ, लेकिन वही ज़माना था जो अक्सर लोग सुन रहे हो, तो जब ऑर्किड आया और ये फेसबुक ग्रुप फेसबुक स्टार्ट हुआ तो हम भी थे, तो बड़ा ज़्यादा टाइम, घर वालों ने कहना टाइम जाएगा, तो हमने कहा यार क्या करें, वैसे ही किसी दोस्त ने अपॉर्चुनिटी भेजी, वो किसी दूसरे को आगे फॉरवर्ड कर दी, तो यही एक इनिशिएटिव था ऐसे स्टार्ट किया। तो याहू ग्रुप्स पे हम होते थे, याहू ग्रुप पे हम पीसी का ग्रुप था, सात फेस था, पाक ग्रिड था, उस पर एक्टिव होता था मैं, उस पर हम पोस्ट किया करते थे 2008-09 में, काफ़ी एक्टिव थे। फिर फेसबुक पे हम शिफ्ट हुए, वहाँ ग्रुप्स पे ग्रुप पहले पेज बना था हमारे साथ एक और वकार भाई होते न्यूजीलैंड में, उन्होंने पेज बनाया, मैं किसी और ग्रुप पे काम कर रहा था, उन्होंने देखा हुआ था मेरा याहू ग्रुप पे काम, उन्होंने कहा यार आप हमारे साथ काम करें, तो मैंने कहा यार पेज नहीं हम काम करेंगे, हमने ग्रुप पे काम करना है। बहुत इंटरेस्टिंग है कि हमने ग्रुप क्यों बनाया, हम चाहते थे कि जो इन्फॉर्मेशन है वो पाकिस्तानियों के तक रहे। लोगों ने हमें बहुत ऑफर की, बिलीव मी आप भी जानते हैं कि ये हमारे पास जो इन्फॉर्मेशन वो इतनी ज़्यादा एक्सपेंसिव है कि लोग ब्लॉग बना बना के कमा रहे हैं लाखों, लेकिन हमने आज तक कभी इसको मोनेटाइज नहीं किया, ना मोनेटाइजेशन है, और ये टोटली फ्री ऑफ कॉस्ट कर रहे हैं। और हमने क्या किया, हमने ग्रुप बनाया कि सिर्फ और सिर्फ इन्फॉर्मेशन है वो हमारे तक रहे और पाकिस्तानियों तक पहुंचे, और कंपटीशन जो बने वो सिर्फ पाकिस्तानियों के आपस में। तो असल मकसद ये था कि हम आपस में जो कंपटीशन है वो आपस में रखें और लोगों को ना बचे। तो अब इस ग्रुप के जो निशानी यही है कि वो 6 लाख से ऊपर मेंबर है, वन ऑफ द बिगेस्ट ग्रुप्स है। हमने क्या करते हैं, हम सिंपल जी ये करते हैं कि हम लोगों को पकड़ते हैं जो बाहर गए हैं, उन्हें कहते हैं आओ यार आप हेल्प करो लोगों की, और वो बड़ी खुशी से आते हैं, बखुशी आते हैं, लोगों की हेल्प करते हैं। हम क्या करते हैं, हम उनको कनेक्ट करवाते हैं और उनसे हम आइडिया लेते हैं सारा के सारा, लोगों को आसान जबान में पोस्ट करना स्टार्ट करते हैं, और कई ऐसे प्रोग्राम्स की तरफ फोकस करते हैं जहाँ पाकिस्तानी अभी तक नहीं है, जैसे ताइवान है, पाकिस्तान की एम्बेसी नहीं है, पाकिस्तान में एम्बेसी नहीं है ताइवान की, हमारे स्टूडेंट्स वहाँ बहुत ज़्यादा पढ़ रहे हैं, एस्तोनिया की एम्बेसी नहीं है, एस्तोनिया में स्टूडेंट्स पढ़ रहे हैं। सो कई हमारी यूनिक सक्सेस स्टोरीज हैं जो मैं आगे आपके साथ शेयर भी करूँगा। तो असल मकसद ये है कि लोगों को कनेक्ट करवाया जाए, इट इज़ जस्ट लाइक उबर लेकिन विदाउट मनी।
0: यानी कि अगर हम आपके इस पूरे कॉन्सेप्ट को अगर वन लाइनर इसका है, तो आप बेसिकली जो लोग अचीव कर चुके हैं और जो लोग अचीव करना चाह रहे हैं उनके दरमियान आप एक ब्रिज के तौर पर काम कर रहे हैं।
1: बिल्कुल।
0: अच्छा वकार भी, मैं आपका खुद क्योंकि फॉलोअर हूँ आपके ग्रुप का, और मैं पिछले 2 साल से, मुझे एक दोस्त ने कहा कि यार अगर आपने स्कॉलरशिप देखनी है, उस पर अथेंटिक इन्फॉर्मेशन लेनी है, तो आप ये स्कॉलरशिप नेटवर्क, तो मैंने कहा यार इट्स इट वुड बी लाइक एनी अदर ग्रुप। तो मैंने उसे जब

0: جی سامعین، پروگرام ہے منزل اور میں ہوں آپ کا میزبان علی اشرف، اور آج ہمارے ساتھ موجود ہیں ڈاکٹر وقار بیگ، جن کو آپ وقار بیگ اسکالرشپ نیٹ ورک والے کے نام سے جانتے ہوں گے، اور ان سے ہم پوچھ رہے ہیں کہ بلکہ ہم نے پوچھ نہیں رہے، ہم ان کو آج ہم نے پکڑ لیا ہے اور ان سے ہم نے آج اسکالرشپ لے کر ہی اٹھنا ہے۔ تو یہ کس طرح سے ان کی جیبیں اس وقت کچھ 6-7 پینٹ کوٹ انہوں نے پہنا ہوا، میرا اپنا یہ اندازہ ہے کہ ہر جیب میں یہ تقریباً 3-4 اسکالرشپ اس وقت کے لیے بیٹھے ہیں، تو یہ بن جاتے ہیں ان کی کچھ 6-7 جیبیں ہیں اور کوئی 2-3 ہزار اسکالرشپ اس وقت ان کے جیب میں پڑے ہوئے ہیں۔ تو ہم نے اس کو آہستہ آہستہ انفولڈ کرنا اور ان کی آج جیبیں خالی کروا کے ہم نے، یہ ہمارے وہ مہمان ہیں جن کی ہم نے جیبیں خالی کروا کے جانا، اور آج جب یہ جہاں سے جائیں گے ہمارے اسٹوڈیو سے تو انشاءاللہ ان کی جیب میں ہم نے ایک اسکالرشپ بھی نہیں رہنے دینا، سارے کے سارے اسکالرشپ انہیں آپ کو دلوانے ہیں۔ شرط یہ ہے کہ آپ اس کو پوری ایمانداری سے سنیں اور جو جو یہ باتیں کہتے ہیں اس پر عمل کرتے جائیں، تو انشاءاللہ آپ بھی ان لوگوں میں شامل ہوں گے جو کہ باہر جا کے تعلیم حاصل کر کے ملک میں سرو کرتے ہیں۔ تو وقار بھائی، پہلا میرا آپ سے یہ سوال ہوگا کہ ایک بہت بڑا کوسچن اسکالرشپ کے حوالے سے جو ایک کرٹیسزم ہوتا ہے وہ یہ ہوتا ہے کہ ہم جو برین ڈرین، آپ کو بھی سنیں گے جی آپ تو بیسٹ مائنڈ یہاں سے نکال کے باہر لے دیتے ہیں، برین ڈرین کر دیتے ہیں، تو کیا ایسا ہے یا نہیں؟
1: جی بالکل، لوگ نارملی یہی کنسیڈر کرتے ہیں برین ڈرین، اور اس کا جو جواب ہے وہ اتنا آسان نہیں ہے، کیونکہ آبویسلی ہر ایک کے اپنے اس کے آنسر ہیں، اور لوگ اس کو کئی جگہ پہ، میں یہ نہیں کہتا کہ وہ غلط ہیں ٹھیک ہیں، بٹ ایک بڑا امپورٹنٹ فیکٹر ہے کہ یہ برین ڈرین سٹارٹ ہوئی تھی تو اب آپ کے نیبرنگ کنٹریز کے جو لوگ ہیں وہ سی ای او لگ رہے ہیں۔ اگر آپ پاکستانیوں کو وہاں پہنچا دیتے کچھ سالوں پہلے بہت اچھی طرح، تو آپ کے بھی اس وقت سی ای او ٹویٹر کا، مائیکروسافٹ کا، آپ کا اپنا، گوگل کا آپ کا اپنا، وہی برین ڈرین جس کو آپ نے کیا ہوتا۔ اور وہ کیا ہوتا ہے، وہ ریٹرن بیک کیسے کرتا ہے؟ میں تو یہ کہتا ہوں آپ جائیں بھائی، آپ کی آنکھیں کھلیں۔ اس کا ایک سمپل سا میں آپ کو آنسر دیتا ہوں کہ جب آپ یونیورسٹی میں پڑھ رہے ہیں یا آپ جب کالج میں پڑھیں، آپ کے علاقے کے بندے ہوتے ہیں، اگر کسی اور پروونس سے بندہ آ جائے، اگر فار ایگزامپل آپ پنجاب میں پڑھیں، کوئی بلوچستان سندھ سے آ جائے، تو آپ سیکھتے ہیں یار یہ لوگ تو اچھا، ان کی عادتیں یہ ہیں، اچھا ہمیں تو پتہ ہی نہیں تھا۔ آپ میں برداشت پیدا ہوتی ہے، ڈائیورسٹی آتی ہے، تو یہی چیز آپ باہر جاتے ہیں تو ہوتی ہے۔ تو میں تو کہتا ہوں سارے باہر جائیں، اور برین ڈرین جی بالکل ہم کر رہے ہیں، اور وہ اکثر میرے ساتھ یہ ہو جاتا ہے کہ میں ایک دفعہ ایئرپورٹ پہ تھا ملیشیا کے، وہاں بچے بھاگتے ہیں کہ سر آپ سے سیلفی لینی ہے، تو ایف آئی اے والا وہ جو آگے آخری چیک پر تھا کھڑا، وہ کہتا ہے یار میں نے تو ان کا کوئی سانگ نہیں سنا یا ڈرامہ نہیں دیکھا۔ تو میں نے کہا، وہ آگے سے اسٹوڈنٹ کہتا ہے نہیں نہیں یہ بندوں کو باہر بھیجواتے، کہتا پھر تو پکڑو ان کو، یہ تو ہیومن ٹریفکر ہیں۔ میں نے کہا ہاں ہم ہیومن ٹریفکر ہیں پر لیگل ہیں، بٹ یس دا، اگر آپ جنرل پرپز دیکھیں، جب آپ کی جگہ ہے تو آئیں، اپنے برین کو یہاں ضائع نہ کریں، کیونکہ آپ باہر رہ کر خدمت زیادہ اچھی طرح کر سکتے ہیں۔ اور میں جانتا ہوں کہ اسٹوڈنٹس ہمارے گروپ میں آ کر بہت زیادہ کر رہے ہیں۔ اس کی ایک سمپل ایگزامپل دیتا ہوں، ہمیں پچھلے روز ایک دوست نے رابطہ کیا، کہتا ہے یار میں سویڈن میں کام کر رہا ہوں اور وہاں ٹرک چلا رہے ہیں بغیر ڈرائیورس کے، دے ول ڈرائیو، وہ اس طرح کا سمپل نہیں پڑھا، وہ کمپنی کی طرف سے کام کر رہا ہے۔ مجھے کہتا ہے کہ یار تم پاکستانی اسٹوڈنٹ جس کو بھی سامنے لاؤ گے میں سیک کر لوں گا، میں کسی کو بتا نہیں سکتا۔ اور اس کی آپ کو پتا ہے پر منتھ پے کتنی تھی؟ اٹس لائک 3,000 or 4,000 euros، اس کو 8-9 lakh rupees پر منتھ پے تھی، اور ہمیں پتا تھا کہ ہم نے جس اسٹوڈنٹس کو مانگے، تو وہ لوگ باہر بیٹھ کے زیادہ خدمت کر رہے ہیں، اور انشاءاللہ آگے جا کر آپ لوگ بھی بنیں گے۔ صاحب
0: آپ کے ساری اس گفتگو سے مجھے یہ اندازہ ہوا ہے کہ اصل میں یہ برین ڈیولپمنٹ ہے جس کو لوگ، اور میں اب اس بات کو سمجھ پایا ہوں کہ یہ برین ڈرین نہیں بلکہ برین ڈیولپمنٹ ہے۔ اور جس طرح آپ نے خوبصورت انداز سے اس کو ایکسپلین کیا ہے کہ جہاں پر اپرچونیٹیز زیادہ ہوں گی وہاں پر جا کے ہی برین ڈیولپ ہوگا، جس طرح اگر کوئی کے پی کے یا بلوچستان سے لاہور میں آتا ہے اچھی یونیورسٹی کی تلاش میں، تو اگر وہ کے پی کے یا بلوچستان میں اچھا برین بھی بیٹھے گا تو اس کو اپرچونیٹی سے ایکسپوز نہیں ہوگا، تو وہ برین بلکہ ضائع ہو جائے گا۔ تو ہم اس بات میں بھی بڑا پرائڈ لیتے ہیں، ہمارے پرائم منسٹر بھی اور ہمارے آفیشلز بھی، کہ ہم پاکستانی وہ ہیں جس کی معیشت کا ایک بہت بڑا انحصار جو ہے ریمیٹنسز پر ہے، اور ریمیٹنسز اسی صورت ہی بن سکیں گی جب ہم باہر جائیں گے تو باہر سے پیسے بھیجیں گے۔ تو یہ آپ نے بڑے اچھے طریقے سے ایکسپلین کر دیا۔ وقار بھی یہ بتائیے گا کہ زیادہ تر جو ہیں ہمارے گریجویشن یہاں سے کر کے جاتے ہیں، بلکہ چلیں ایک بات مجھے آپ بتا دیں کہ ایف ایس سی کے بعد بھی اسکالرشپ اویلیبل ہوتے ہیں؟
1: جی بالکل، اسکالرشپ جی 9th-10th پہ بھی اویلیبل ہیں۔
0: اچھا
1: ہاں جی، 9th-10th پہ بھی، اور اس کے علاوہ ایف اے ایف ایس سی پر بھی، وہ ہوتے ہیں ایکسچینج کے۔ آپ جائیں، کئی ملک ہیں جو کہ ملک مطلب گورنمنٹ دے ایریا میں، मैं अभी आपको नाम था, जापान की गवर्नमेंट हमें देती है कि आए आपके ओए लेवल्स के बच्चे हैं हमारे पास, अगर जापानी सदर ने ये कहा है।
0: अच्छा।
1: और इसके अलावा कई कंट्रीज हैं, यूएस की गवर्नमेंट है वो हमें 9th-10th लेवल पे भी देती है हर साल, बच्चों को लेके जाती है, और मैट्रिक और वो FSC FA के लेवल पे भी देती है, और इसके अलावा बैचलर्स के भी फुली फंडेड है, गवर्नमेंट हमें देती है। मैं अभी आपको कुछ नाम बताया था, जैसा कोरिया की गवर्नमेंट है गवर्नमेंट लेवल पे हमें दे रही है, नाम भी इसी से आता है, जापान की गवर्नमेंट हमें दे रही है स्कॉलरशिप, कई और इस तरह की गवर्नमेंट्स हैं यूनिवर्सिटी।
0: हमें से मुराद पाकिस्तान को।
1: जी बिल्कुल, हमें से बिल्कुल जी, हम आपको पता है कि
0: वी वर्क फॉर पाकिस्तान। ये ना हो कि सामईन समझे कि सिर्फ वकार बेग को दे रही है या स्कॉलरशिप नेटवर्क को दे रही है।
1: नहीं जी, बिल्कुल ओपन है, विदाउट एनी कंसल्टेंट आप अप्लाई करें, ये मैं आपसे कहूंगा, विदाउट एनी कंसल्टेंट आपके पास ओपन है, आप ग्रुप को ज्वाइन करें, वहाँ फ्री ऑफ कॉस्ट हेल्प लें या कहीं से भी लें अप्लाई, लेकिन खुद करें। तो ये जी कई हैं बैचलर्स के अंदर एक्सचेंज के भी आते हैं।
0: मैं वकार साहब पिछले कोई 12-13 साल से एजुकेशन फील्ड में ही हूँ और टीचिंग में हूँ, तो ये मेरा आपने एक बहुत बड़ा जो मिथ है उसको बर्स्ट किया। मैं ये समझता था कि ग्रेजुएशन और मास्टर्स और जिसे एमफिल भी यहाँ पे कहा जाता है और PhD लेवल पर ही स्कॉलरशिप अवेलेबल हैं, तो मैट्रिक और FSC लेवल पर ये आपने बहुत जो है, वैसे आपके ग्रुप में मैंने इसकी कोई झलक नहीं देखी, आपके आप शेयर करते हैं ऐसी अपॉर्चुनिटीज़?
1: जी बिल्कुल हम करते हैं, लेकिन आपको पता है कि ज़्यादातर जो लोग हैं वो बैचलर मास्टर्स और PhD के होते हैं, तो उसकी वजह से पोस्ट थोड़ी सी नीचे हो जाती है। हाँ। वरना नॉर्मली हम शेयर करते हैं। ऑब्वियसली ये एक बात है कि उनसे तो कम होते हैं, जारी बात है जो बैचलर्स कर चुके हैं मास्टर्स के लिए अप्लाई कर, उनके सबसे ज़्यादा, और फिर PhD के उससे भी ज़्यादा, और फिर आगे फर्दर के ज़्यादा होते हैं।
0: बिल्कुल ठीक। तो सामिन अभी हम ना डिस्कस करने जा रहे हैं बारी बारी FA FSC में जो इस वक्त बच्चे हैं जो हमें सुन रहे हैं, जो उनके पेरेंट्स हमें सुन रहे हैं, वो अगर स्कॉलरशिप लेना चाहें तो उनके लिए आप बता दें 3-4 स्टेप्स क्या हैं।
1: उनके लिए बहुत इंपॉर्टेंट ये है कि वो सबसे पहले तो रिक्वायरमेंट्स देखें। कई स्कॉलरशिप प्रोग्राम्स हैं, मैंने आपको जिस तरह अभी चंद नाम दिए हैं कि एम्बेसीज डायरेक्ट देती हैं उन मुल्कों की, आप एक तो उनको देखें, उनके रिक्वायरमेंट्स होती हैं, वो उनको फॉलो अप करें, और फुली फंडेड होते हैं। लेकिन मैं इसके साथ साथ एक मशवरा ज़रूर देता हूं कि आप बैचलर्स के अंदर कोशिश करें अपने मुल्क के अंदर तालीम हासिल करें, क्योंकि जो बेस होती है वो बैचलर्स डिग्री होती है जो स्किलफुल आपको बनाती है। लेकिन यस, अगर आप चाहते हैं आपके बच्चे पढ़ें तो फुली फंडेड पे जा सकते हैं, गवर्नमेंट हमें देती हैं, जैसा उसकी सिर्फ रिक्वायरमेंट्स देखें, जिसकी कोई रिक्वायरमेंट्स ज़्यादा हाई नहीं है, आपने सिर्फ अपने जो FSC के उसको इक्विवेलेंस करवानी होती है, फॉरेन मिनिस्टर टेस्ट करवाना होता है, इसके अलावा कुछ केसेस के अंदर इंग्लिश स्कोर्स मांगते हैं, आप वो देख सकते हैं, कुछ टेस्ट वगैरह इंग्लिश के होते हैं या सेट वगैरह का मांग सकते हैं वो टेस्ट आपसे, लेकिन ज़्यादातर की रिक्वायरमेंट मैंशनड होती हैं, और वो मोस्ट ऑफ द टाइम ये कि आपने FSC कंप्लीट कर रहे हो या कर चुके हो, आप वो करें। इसके अलावा एक्सचेंज प्रोग्राम भी आते हैं FSC लेवल पे, तो आप उस पे भी जा सकते हैं। तो FSC के बाद आप बाहर के मुल्क में बैचलर्स करने भी जा सकते हैं, जो कि इंग्लिश में ही होगा। इसके साथ मैं सिर्फ एक छोटा सा पॉइंट बता दूं, फॉर एग्जांपल यह आपको पता है आजकल सबसे बड़ा इशू है मेडिकल का, दिस इज वेरी एक्सपेंसिव। आपको पता है लास्ट ईयर हमने कुछ स्टूडेंट्स के करवाए, बांग्लादेश एक ऐसा मुल्क है जो कि पाकिस्तानी स्टूडेंट्स को स्कॉलरशिप देता है, और उनकी गवर्नमेंट यूनिवर्सिटीज अगर आप देखें वो रशिया या किर्गिस्तान से हायर लेवल पे हैं। आप भी जानते हैं ये वही यूनिवर्सिटीज हैं जैसा पाकिस्तान का निश्तर या किंग एडवर्ड है, उनकी भी उतनी पुरानी डेवलप है गवर्नमेंट यूनिवर्सिटी, और आपको पता है कि उनकी एम्बेसी बांग्लादेशी थी, और बांग्लादेश की भी वही बीमारियां जो हमारी तरफ है। तो जब आप वहां पढ़ेंगे तो सही, और वहां यकीन करें खर्चा जो है ना महाना फीस उनकी वो 25,000 रुपए है आई थिंक पर सेमेस्टर, जी पाकिस्तान से भी सस्ती है, और रहने का खर्चा भी है, और रहने का खर्चा भी वो कहते हैं कि वो तो नहीं देंगे, लेकिन आप वहां रहे हो गवर्नमेंट के हॉस्टल में, फ्री ऑफ कॉस्ट फूड देते हैं आपको, ठीक है कुछ फिश के शौकीन होते हैं खाएं एंजॉय करें। तो लोगों को हमने पिछले साल बड़ा मोटिवेट किया वहां जाएं, पाकिस्तानी वहां बड़े अच्छे पढ़ रहे हैं, उन्होंने हमें फीडबैक दिया ऑनलाइन आकर के, दे आर वेरी हैप्पी, कोई मसले वाली बात नहीं। तो उन लोगों के लिए जो सोचते हैं यार रशिया जाके पता नहीं बच्चा हमारा क्या कर पाएगा, किर्गिस्तान का
0: पता नहीं, इस्लामिक भी एक थोड़ा सा हो जाता है कि वहां पर क्या,
1: और बड़ी अच्छी डिग्री, और ये WHO से रिकॉग्नाइज है, और हमारी वो आई थिंक वो वाहिद है जो PMDC भी, वो PMC सॉरी अब जो है वो भी उसको रिकॉग्नाइज करती है, और मैंने बताया बांग्लादेश के जो मेडिकल यूनिवर्सिटी, तो देर आर सो मेनी प्लेसेस जहाँ आप जा सकते हैं,
0: जहाँ पर FSC करके भी आप मेडिकल इंजीनियरिंग और अदर जो बिजनेस और दूसरे डिसिप्लिन है उनको एक्सप्लोर कर सकते हैं। गारवी हम जा रहे हैं एक म्यूजिक ब्रेक की तरफ, और ब्रेक से जब हम वापस आएंगे तो हम स्टार्ट करेंगे बैचलर्स के स्टूडेंट्स जो अभी के किस स्टेज पर, बैचलर्स के स्टूडेंट को जो कि 5वें-6वें सेमेस्टर में है उसको कब से वर्किंग स्टार्ट करनी चाहिए, और GPA और इस तरह के बहुत सारे जो फैक्टर्स हैं जो स्कॉलरशिप के लिए बड़े क्रिटिकल हैं उस हवाले से हम बात करेंगे। तो हम आ रहे हैं जल्दी से एक म्यूजिक ब्रेक से।

0: سے تناور درخت بننے کے عمل سے گزرنے لگتے ہیں۔ زندگی کی کشمکش انہیں فائٹر بنا دیتی ہے، در در کی ٹھوکریں ان کا مقدر بن جاتی ہیں۔ زندگی، وقت، حالات اور مجبوریاں کب ان کے ننھے ننھے ہاتھوں میں کھلونوں کی جگہ اپنے خاندان کی ذمہ داریوں کا بوجھ تھما دیتی ہیں، انہیں پتہ ہی نہیں چلتا۔ زندگی سے لڑتے لڑتے یہ بچے زندگی کا کتنا بڑا سبق سیکھ جاتے ہیں، یہ ان کے سوا کوئی نہیں بتا سکتا۔
1: میرے ابو فوت ہو گیا، میں اکیلا ہی گھر کا خرچہ پانی چلاتا ہوں، اور میں دس روپے میں گبارے پہ ایک کڑا اپنا خرچہ چلاتا ہوں، اور میں پیچھے سے ایک 5 روپے کا گبارہ لاتا ہوں، اور آگے آ کے میں 10 روپے کا گبارہ بیچ دیتا ہوں۔ اس طرح مجھے روز کے 40-50 گبارے میرے بک جاتے ہیں، جس میں پھر مجھے 250 روپے منافع ہو جاتا ہے، اور میں لا کے اپنی امی کو دے دیتا ہوں۔ میری امی بھی لوگوں کے گھر میں کام کرتی ہیں، اس طرح ہم دونوں ماں بیٹے کمائی کرتے ہیں اور ہمارے گھر کا خرچہ پانی چل جاتا ہے۔
0: یہ وہ بچے ہیں جو وقت سے پہلے ہی وقت اور حالات کا ہر رنگ اور موسم دیکھ لیتے ہیں۔ حالات کی نامساعدت ان پر ذمہ داریوں کا وہ بوجھ ڈال دیتی ہے جس کے لیے وہ ذہنی، جسمانی اور فطری طور پر تیار بھی نہیں ہوتے۔ لیکن خاندان چلانے والے غربت کے تھپیڑے ان کے ہاتھوں میں کھلونوں کے بجائے محنت مزدوری کے آلات تھما دیتے ہیں، اور انہیں اپنے والدین کا ہاتھ بٹانے کے لیے ظالم، بے حس اور بے رحم معاشرے کے دلدل میں ہاتھ پاؤں مار کر اپنے اور اپنے خاندان کے بقا کا سامان کرنا ہوتا ہے۔
2: میں 5ویں کلاس میں پڑھتا تھا، تب میرے پاپا کا ایکسیڈنٹ ہو گیا تو ان کی ٹانگ ٹوٹ گئی۔ اب وہ میرے پڑھائی کا خرچہ نہیں اٹھا سکتے تھے۔ میں اس دکان پہ آیا تو استاد جی سے میں نے کہا کہ میں نے آپ کے پاس کام کرنا ہے، تو مجھے پڑھائی کا شوق تھا، تو استاد جی نے میرے سے وعدہ کیا کہ وہ میری پڑھائی کا خرچہ اٹھائیں گے، تو میں ادھر کام کرنا شروع کر دیا۔ اب چھٹیاں ہوئی ہیں، میں بڑی محنت سے کام کرتا ہوں۔ صبح پہلے شام کو صرف اسکول پڑھنے کے بعد آتا تھا، اب میں صبح بھی آ جاتا ہوں اور دن صحیح محنت سے کام کرتا ہوں۔ آدھے سے زیادہ کام میں نے سیکھ لیا۔ استاد جی کہتے ہیں کہ میں جلدی مکینک بن جاؤں۔
0: ہونا تو یہ چاہیے کہ معاشرے ایسے بچوں کے ساتھ حسن سلوک کرے، ان سے ان کی استطاعت اور جسمانی طاقتوں کے مطابق کام لے، مگر ان کی مجبوریوں کا فائدہ اٹھاتے ہوئے انہیں کام کے بوجھ تلے ایسا دبا دیا جاتا ہے کہ وہ 12-16 گھنٹے تک مسلسل مشقت کرتے ہیں۔ پورا کام لینے کے باوجود قلیل معاوضہ دیا جاتا ہے۔ ستم ظریفی یہ ہے کہ انہیں عزت دینا تو درکنار، ان کے ساتھ حقارت آمیز سلوک کیا جاتا ہے۔ ان کے نام کی صورت میں ان کے والدین نے انہیں جو شناخت دی ہوتی ہے وہ بھی ان سے چھین لی جاتی ہے۔ انہیں انتہائی حقارت سے پکارا جاتا ہے۔ اوے چھوٹے ایک ایسا ہی لفظ ہے جو ان کی شخصیت کا حصہ بن کر رہ گیا ہے۔ انہیں اس نام کے علاوہ کسی اور نام سے پکارا بھی نہیں جاتا۔ اس نام میں عزت سے کئی زیادہ تحقیر کا پہلو پوشیدہ ہے۔ کیا آپ نے کبھی سوچا ہے جنہیں آپ اوے چھوٹے کہہ کر پکارتے ہیں، کیا یہ مناسب ہے؟ کیا آپ کبھی چاہیں گے کہ آپ کے بچے کو، جس کا نام آپ نے اس کی پیدائش کے وقت بڑے دلار اور پیار سے رکھا تھا، اسے کوئی دھتکارتے ہوئے الفاظ سے پکارے؟ نہیں نا، تو ایک پل سوچئے گا ضرور کہ ان بچوں پر کیا گزرتی ہوگی۔ یہ چھوٹے میرے اور آپ کے آس پاس ہر وقت ہر جگہ مل جاتے ہیں۔ کچرے کی بوریاں اٹھائے، پالش کا سامان لیے، فروٹ بیچتے، سڑکوں پر ٹوکریاں لیے، بازاروں میں شاپر اٹھاتے، موٹر میکینکس کے پاس، پنکچر لگانے والے کے پاس، ان بچوں نے ایک پورے خاندان کو اپنے کمزور جسم، پر عزم، ہمت و حوصلے کے پیچھے پناہ دی ہوتی ہے۔ اے چھوٹے کی صدا لگانے سے پہلے بس ایک لمحہ، ایک لحظ یہ ذہن میں یاد کر لیں کہ یہ کسی گھر کے واحد بڑے ہیں، اور بڑوں کا احترام ہمیں سکھایا گیا ہے۔ नाबालिग बच्चों का रोजी के हसूल के लिए काम करना चाइल्ड लेबर कहलाता है। बच्चों के काम करने की जो सबसे बड़ी वजह देखने में आई है वो गुर्बत है। महंगाई और बेरोजगारी के इस दौर में इन मजदूरी करने वाले बच्चों के वालिदैन के पास इतने वसाइल नहीं होते कि वो अपने बच्चों को बाआसानी तालीम दिला सकें। बच्चों से इनकी बचपन की खुशियां छीन कर इनसे मशक्कत वाला काम लेना इनकी जात के लिए ज़हनी, जिस्मानी, समाजी और इखलाकी तौर पर इंतहाई खतरनाक और नुकसानदेह है, क्योंकि जिस उम्र में बच्चों के हाथों में किताबें और खिलौने होने चाहिए, इस उम्र में इन मासूम हाथों में भारी औजार और होटल के बर्तन थमा दिए जाते हैं।
3: मेरे पापा फौत हो गए हैं, मेरी मामा ने दूसरी शादी कर ली है और मैं होटल में काम करता हूँ, जिसकी वजह से मुझे शाम को 300 रुपया मिल जाता है। उनमें से मैं अपनी छोटी बहनों के लिए खाने की चीज़ें और दूध वगैरह लेके जाता हूँ, जिसे खाकर वो खुश होती हैं और मुझे भी खुशी महसूस होती है।
0: इन्हीं के बारे में किसी ने कहा है, अफलास की बस्ती में जाके देखो, वहाँ बच्चे तो होते हैं मगर बचपन नहीं होता। अफराते जर भी बच्चों को मजदूरी करने तक लाने की एक अहम वजह है, क्योंकि महंगाई के इस दौर में बच्चों के या घरेलू अखराजात पूरे नहीं होते तो मजबूरन वालिदैन को बच्चों को काम करने पर भेजना पड़ता है। चाइल्ड लेबर के खिलाफ आलमी दिन हर साल 12 जून को पाकिस्तान समेत दुनिया भर के मुख्तलिफ ममालिक में मनाया जाता है, जिसका मकसद बच्चों को काम करने से रोकना है। कानून बनाने वाले महलों में बैठकर कानून वजा करते हुए इस बात को नज़रअंदाज कर देते हैं कि असल मसला चाइल्ड लेबर का नहीं बल्कि मुल्क में माशी सूरतेहाल का है, जिसमें करप्शन, रिश्वत और दिन ब दिन बढ़ते हुए टैक्सेस एक अहम मसला है।
4: वहाँ 1,30,00,000 अफराद खत्ते अफलास से नीचे जिंदगी गुजार रहे हैं। तरक्की याफ्ता मुल्कों के अंदर इफलास की सूरत हाल है कि लोगों को खाने पीने की चीजें मुयसर नहीं है, तो उसमें फिर हमारा शुमार कतार कहाँ, अगर हमारा मुल्क तो वैसे ही कर्जों पे चलने वाला।
0: कौन सी ममता है जो अपने जिगर के टुकड़े को मजदूरी करने वाले औजार थमाए, मगर पेट की भूख और माशरे का तल्ख रवैया इंसान को इस नहज पर ला खड़ा कर देता है कि वो ये सब करने पर मजबूर हो जाता है। एक इंसान होने के नाते हम इस बात के कैसे हामी हो सकते हैं कि फूल से मासूम बच्चों के हाथ काम करते हुए आबलों से भर जाएं? मगर किसी गरीब का गंदगी के ढेर से निवाला तलाश करना भी हमारे लिए एक लम्हाए फिक्रिया है।
5: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की, तो सुनते रहिए FM 92.6 यूसीपी की दुनिया।
6: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उगने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं, इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।